0: نودهيكمك عرضت به في ممّي كذا كارغون مكوري أمي كندا راجع هندونا ميشوغا كارغون مكهون ترينا بس فرصة تو أرنا نكوري مسواها كلّه ترنا نور كورا باني هما بي إس إم أي دي إف إم 91 نوّج جهان ده هون ترينا فرصة ترنا بعبرية كباها كذا كالانا ميها سابو فلا ليف ميواني أصلا أصلا
1: أوه
0: كينه حالو
1: حالو
0: برا برا هم كبا موسم كينه باني ميدو
1: موسم كبا برا
0: بيسار دو هتو ميهارو بس بهتا ऐहम मादे बाग का नोले था ही कुरी देंगे अगस्त माह गड़ा दे में दीत वाणी कम
1: ऐको मिमस माह गोस दो मिमस तो दे फैशन को मिकाल को तो कब मिलने हम
0: है ओ कती दे कौन का में कती ओले नहीं
1: ओले नहीं गेगा मिकाली का गेगा
0: तारंग को फरात का निकुन्ना निकीने तो
1: नो ऑफिस अगस्त में है
0: ऑफिस अगस्त लाफ ती है सैबो
1: दें सारिस बोर है को मे
0: ਸਾਬੇਗਨ ਦਿਨ ਦਾਣੀ ਸਹਾਦਾਫ ਤੋ ਹੋਰੀ ਉਫੇ ਤਨੀ ਸਹਾਦਾਫ
1: ਨੋ ਸਾਈ ਨੋ ਹਦ
0: ਤੇ ਕਿਨੇ ਸਬੋਨੀ ਸਣਾ ਹਦਨਿਆ
1: ਅਸਤ ਸਹਾਦੇ ਨੇ
0: ਆਹਾਂ ਸਹਾਦਾਂ ਸਬੋਏਗਨ ਦਾ ਹਾਦ ਬੋਡ ਬ੍ਰੇਕ ਕੇ ਕਿਤ ਲਿਬਨੀ ਦੇ
1: ਆਹ ਵਰ ਫਸੇ
0: ਆਹਾਂ ਇਹ ਵਜਾਰੰਗ ਸਹਾਦਾਂ ਸਬੋਏਗਨ ਦੇ ਵੇ ਫਦ ਬ੍ਰੇਕ ਤੇ ਲਿਬਨਿਆ ਤੇ ਕੀ ਕੁਰੇ ਸਹਾਦਾਫ ਦਨੀ ਦੋ एम फसे है तो और फिर दियो मुझे कुरीन साथ यार को फदी है यार इरा देंगे ऐसे क्या आराम से बोला
1: आह ठीक
0: है तो देखो मुझे हार को मैं बाकी गाड़ी का सेबों में कुने पिया हूँ
1: अज़लाए
0: छुट्टी
1: ठीक
0: है मैं ना म्यूजिक करो कम दानी करने में रेडी ओके एमे मा लव मी चाहाल दे इंगे
1: अकेला

ودي هيك مك دي بهي في مون ميك دي كارغو مك كوري ام ميك انتني لانش بريك جوم لاكو تك بونا انا ما ميس ميديا ويكين غوس فام مي وني ميدو فيشن كي دنيا بدل كو دوم غا ام مي بودو داورن ادا كورا وسيلا تا ام فردونا فيشن كي تريغا باويروم كي فرصه تولوي تفات ستايل تكا ا ايجا تكا ماغو فهيبو ما كي مي سبون ليبونو بارا بودو كوريرو مي نما بس micro trend tho ge sababun ufidifa wa fast fashion ge sababun timavitta sha ekthosodan oi bodu gonji hun kama kama belewe ehin kamun miss media en penna comment trend kan helligin diyum ge badal ga israf kudako demhetteni wi gote ka fashion ge beenum hifuma ki miedo ahar me komme miha ku swisran jeifa wa muhimu kame fashion ki hame ka nirith bu menun ए आहार में गति माव टामुज तो मकुरा असरों तक विस्नाग के कुरियतियों मंगोई रीति को थे अल मेरे का लंच ब्रेक में शोगा अगर मैं भला ली मिस मीडिया या फैशन ना उम्मीद कर अपने मालूमात से होते ना कम दिए कमा मैं आशा बुंगी तुरंत लवे गिनस्त मोबाइल आना अस्सलाम वालेकुम

tar bietu gavęs imi riveti namuna jaki merra sula. Tar bietu kurmaki bai mihun hikura gotuga laumurga kujajan echeti take daskoddinu. Ege terega dini, akhlagi, ijtimai, adabi echeetan himene. Emihun deke gotuga visnumge beenun kurmakanula ekankama gulunhuri ecchetitan engenikon evarun fudene. Tarbiyat kurmaki bayan mihun hikura gotuga laumurga kujjayan ecchetitake daskoddinu. Ege terega dini, akhlagi, ijtimai, adabi ecchetitan himene. Emihun deke gotuga visnumge beenun kurmakanula ekankama gulunhuri ecchetitan engenikon evarun fudene. Vishnuntarin vidalwa gotuga mi mafhumaki evis halega murabbiyaku nuwata mudarrisaku tarbiyatu kurumuga usulaka balagen wana mafhumen nun ei tarbiyataki evure ma fula dairaiga amalkogge nuni kamiyab wana echekan nuwati tarbiyatu kurumuga emme furatama samalkan denjehe kamaki kujjage kibaga akhlagi ma sifatan ashege nuuma masake kurumaeku ekujjage shauku verikan huri ilmen nuwata hunare nuwata fanne unganna dinu kujjaya ilmen nuwata hunare unganna dinu mugaves beenun kurave etak goten ove igotta ki bayen mihun hikura gotuga mi fahakan as ijadu ko fawa gottake ei rangalu hiyennu islam dinu ge emme kuri kolum feshigen tarbiyat kurum ga etaken ustubu beenun kuremun annakan tarihun fennan ebe emeha insanu nan hidayata rahmatik kamuga man allah funu bi nabiyya محمد صلى الله عليه وسلم ميكم غاوس ام ريفتي نمونا دكوافاوي اتور اكليغ فان اكليغ فان غصحابون ارشاد دبان انمانيكون زوان كوججكو اس دنوي اي الله غ نبي ياي تيمن يا زيني كورمن حد دباش هند اصحابون اكوجا نورهم غ بستر دكوروان فتهوي كيت رسول الله صلى الله عليه وسلم ميكم منا كوروافا اكوجا اريح گندوافا حديث كوروي ए फाहिश कंता तिबागे मम्मया एको एहेम मीहकु कुरुमा तिबा रुहेने हेये एना देन नेविए मैं अल्लाहु गंदी दन्नाव में इग्गुतक वेस एकन एहेम वियक नुदेना में ओ गावेर कमा एको हदीस कुरविए एवस मीहकु तिबा गोतन एमीहेगे मम्मया देरगोते मेदुवेरुमन ने देने दिन हदीस कुरविए तिबागे अनहेन दरियक एकहला फाहिश कम मेदुवेरुमन तिबा एदे मुहेये mihem migotan ekujjaage mahramunna behe gotun misual kurewumun ekujja komme faharakwes huwa kofa ekan egotan evves mahramaka medu numa baro alaane kama dennewumun emmeha miistakun wes emihunge mahramunna medu kanta qurani egotakam hadis kurewumun ezwan kujjaya visnije den enaytaka heo dua kurebie